0: کہ اردو اخبارات نے مغربی بنگال میں حکومت کی تشکیل کی خبر کو اپنی شہ سرخی بنایا ہے۔ اخبار انقلاب کی سلسلے میں شہ سرخی ہے، سویندو ادھیکاری نے وزیر اعلیٰ کے عہدے کا حلف لیا، مغربی بنگال میں پہلی بار بی جے پی کی حکومت۔ اسی اخبار کی ایک سرخی ہے، تمل ناڈو میں کافی اتھل پتھل کے بعد وجے کی حکومت سازی کا راستہ صاف۔ وزیر اعظم کا تلنگانہ دورہ، حیدرآباد میں 9400 کروڑ روپے کے منصوبوں کا آغاز کریں گے، اس خبر کو اخبار پرتاپ نے نمایاں طور پر شائع کیا ہے۔ سبھی اخبارات نے لیفٹیننٹ جنرل سبرمنین کے نئے چیف آف ڈیفنس اسٹاف اور وائس ایڈمرل سوامی ناتھن کے بحریہ کے نئے سربراہ مقرر ہونے کی خبر کو صفحہ اول پر جگہ دی ہے۔ متعدد دفاعی اہداف کو نشانہ بنانے والے جدید اگنی میزائل کے کامیاب تجربے سے متعلق خبر کو بھی ہندوستان ایکسپریس اور پرتاپ سمیت دیگر اخباروں نے بڑی خبر بنایا ہے۔ اخبارات کی اہم بین الاقوامی خبریں اس طرح ہیں، لبنان میں اسرائیلی فوج کے حملے جاری، مزید 31 افراد ہلاک، مختلف گاؤں کو خالی کرنے کا حکم۔
1: آخر میں خاص خاص خبریں ایک بار پھر۔ وزیر اعظم نریندر مودی آج کرناٹک اور تلنگانہ کا دورہ کریں گے، وہ حیدرآباد میں تقریباً 9400 کروڑ روپے کی مالیت کے مختلف ترقیاتی پروجیکٹوں کا افتتاح کریں گے۔ ٹی وی کے سربراہ سی جوسف وجے کو آج صبح تمل ناڈو کے وزیر اعلیٰ کے طور پر حلف دلایا جائے گا۔ صدر جمہوریہ دروپدی مرمو نے این رنگا سوامی کو پدوچیری کا وزیر اعلیٰ مقرر کیا ہے۔ مرکز نے ضابطوں کی اشاعت کے ساتھ محنت سے متعلق 4 ضابطوں کو نافذ کر دیا ہے۔ اس کے ساتھ ہی خبر نامہ ختم ہوا۔
2: میڈیم ویو 401.6 میٹر ارتھات 747 کلو ہرٹز پر ہم آکاش وانی کے لکھنؤ کیندر سے بول رہے ہیں۔ سمے ہوا ہے صبح کے 8:45 کا، اور یہ سمے ہوتا ہے آپ کے پسندیدہ کارکرم آپ کے میل آپ کے گیت کا۔ اگر آپ بھی سننا چاہتے ہیں اپنے فرمائشی فلمی گیتوں کو تو ہمیں ای میل لکھ بھیجیے۔ ہمارا ای میل آئی ڈی ہے آپ کے پتر آپ کے میل @gmail.com۔ कार्यक्रम सुनने वाले सभी श्रोताओं को वैशाली का प्यार भरा नमस्कार और मदर्स डे की बहुत बहुत शुभकामनाएं। और हमारे सामने जो मेल है भेजने वाले श्रोता हैं, ग्राम ममना जिला हमीरपुर बुंदेलखंड उत्तर प्रदेश से रामशरण, साहिल, मंजू, रंजना, वंदना, प्रियल और दिव्यांशी विश्वकर्मा, और इन्होंने सप्रेम नमस्कार लिखा है और दी हैं मदर्स डे की हार्दिक शुभकामनाएं। और ये हैं हमारे श्रोता जिन्होंने मेल भेजा है। इन्होंने लिखा है, गुड मॉर्निंग, तो आपको भी सुप्रभात। सुनील पाठक, कमल, दीपिका, गाव्या मल्होत्रा, अनारकली बाज़ार जगराव से इन्होंने हमें मेल भेजा है। और एक मेल और है इन्होंने भेजा है, ये दिनेश वर्मा जी हैं, लिखते हैं हैप्पी मदर्स डे। और रिंगनी छत्तीसगढ़ से दिनेश वर्मा जी हैं, करुणा वर्मा, और इनके घर परिवार के बहुत सारे सदस्य हैं, और इन्होंने अपनी फरमाइश का गीत भी हमें लिख भेजा है। और प्रोग्राम में आपका हार्दिक अभिनंदन करते हैं, ये लिख रहे हैं सतीश अनेजा जी चंडीगढ़ सिटी से, इनके साथ में बिमला अनेजा जी, और आपको बहुत बहुत धन्यवाद। और आपने हमें मेल भेजा, अपनी फरमाइश भी लिख भेजी है। ये हैं गांव नथाना पंजाब से हरजिंदर छिंदा, जसवीर जस्सी, सीता और गीता, और ये सभी सुनना चाहते हैं लाडला फिल्म का गीत जिसे गाया है उदित नारायण, ज्योत्सना हार्दिकर और साथियों ने।